0: بلوچستان میں پابندی مڑیل تنظیم بی ایل اے جو دہشت گردی وارو منصوبو ناکام. سیکیورٹی فورسز آپگاتی حملے لائے تیار کل ننڈی عمر کے بن چھوکرن کے گرفتار کرے ورتو. نیگرن جا پابندی مڑیل تنظیم بی ایل اے بابت چھرکائیندڑ انکشاف. بلوچستان کے گھرو وزیر ضیاء لانگو چیو ہے تو دہشت گرد بلوچ روایتن کے ختم کرنے کی کوشش کرے رہا ہے. دہشت گردن 16 سالن کی زینب 12 سالن کی فاطمہ کے ورگلایو. 40 ڈی تھی کھین بند کرے آبگاتی عملے لائے تیار کیا. نیگرن جا والد بھی حیران ہیں. زینب کے مڑس کے دہشت گردی مارے الزام فورسز لگایا. فورسز جو دہشت گردن خلاف کاروائی جاری ہیں. دہشت گردن کے ختم کیا ویندو. اسلام آباد کے پمس تھانے کی شروعاتی جانچ رپورٹ وزیر اعظم کے پیش. اگونے سیکرٹری شاہد خان شروعاتی جانچ رپورٹ وزیر اعظم ہاؤس میں جمع کرائی. رپورٹ میں ریسکیو امدادی کمن دوران پیش آئل مسئلن جو بھی ذکر. غیر حاضری عملے خلاف کاروائی کی بھی سفارش. پمس میں علاج سہولت کی کھوٹ جو بھی ذکر کیا ویا. سانے کے ذمہ وارن خلاف تکڑی کاروائی کرنے کی بھی سفارش کی وی. رپورٹ ملنے بعد وزیر اعظم عام اجلاس کچھ دیر میں سدائے ورتو. فیلڈ مارشل سید آصم منیر جو پاکستان آرڈیننس فیکٹری واہ جو دورو. جدید ہتھیارن کے ٹرائل جو مشاہدہ کیا ویا. آئی ایس پی آر موجب فیلڈ مارشل سید آصم منیر کے ادارے کے مختلف شعبن آپریشنز مقامی سطح سے تیار تھندڑ جدید ہتھیارن بابت بریفنگ ڈنی وی. فیلڈ مارشل سید آصم منیر مقامی طور سے تیار کل جدید ہتھیارن کی ٹیسٹ ٹرائل جو بھی مشاہدہ کیا. فیلڈ مارشل آصم منیر دفاعی شعبے میں پان بھرو تھن مقامی پیداواری صلاحیت ٹیکنک میں جدت جو عزم ورجایا. وفاقی گھرو وزیر محسن نقوی جو جناح انٹرنیشنل ایئرپورٹ کراچی دورو. جعلی کاغذن تے سفر کندڑن خلاف سخت کاروائی کی ہدایت. گھرو امیگریشن کاؤنٹر تے بھی کم کار جو جائزہ ورتو. محسن نقوی چیو تو سسٹم ڈاؤن تھن کی صورت میں متبادل انتظام ہوجن گرجے. امیگریشن جو عمل بند نہ تھن گرجے. پیپلز پارٹی پمسانے کی جانچ رپورٹ پبلک کرنے کا مطالبہ کر چڈی. پیپلز پارٹی سینیٹر پلوشا خان ہے تو پمسانے جو شاہدی مٹائن کی کوشش تھی رہی ہے. پمس کے 3 سالن دوران 22 ارب روپیہ ملیا ہیں. رقم کتنے خرچ تھی آڈٹ کرائی وجے. پمسانے کے لکھان نہ ڈنو وی. خیبر پختونخوا
1: اس کے ساتھ صرف پیار کیا جاتا ہے.
2: انشاءاللہ ان کو سزا ملے گی اور آپ کو انصاف ملے گا.
0: خیبر پختونخوا کے وڈے وزیر سہیل آفریدی جی ہری پور میں زیادتی بعد قتل کل معصوم آیت نور کے گھر آمد. والدین سے دکھ ہمدردی جو اظہار. سہیل آفریدی نیگری آیت نور جو ذکر کندے لڑک لاڑے ویٹھو. آیت نور کے والد کے مکمل انصاف دین کی خاطری بھی کرائی. سندھ میں ایش آئی وی کے بدندڑ کیس کی شفاف جانچ لائے آزاد کمیشن جوڑے وجے. ایم کیو ایم کے عامر صدیقی 18 سندھ اسمبلی میں جمع کرائے چڈی. کراچی کے ویلیکا اسپتال میں ساموں آئل ایش آئی وی کیس کی بھی جانچ جو مطالبہ. لاگاپیل آفیسرن کے بھی عہدے تا ہٹائن کی گھر. کراچی کے واپاری میر رضا کیس کی جانچ کندڑ عدالتی کمیشن پاراں کیس جو سمورو ریکارڈ پیش کرنے جو حکم. کیس سے جڑل سمورن پولیس آفیسرن ڈاکٹر سمیت سمورن مانن جی فرست پیش کرنے کی ہدایت. کمیشن گزر ڈیوں تھل جانچ جو لکھت جو حکم نامہ جاری کر چڈی. عدالت کمیشن چیو ہے تو میر رضا جو سب کا پہ لاش ڈسندڑ نرسری ملازم کے بھی نوٹس جاری کیا وجے. پولیس موبائل کے انچارج اہلکار کے بھی پیش کیا وجے. کوٹڑی جی برساں میرواہ کینال میں بڈی ویل چوتھے بار جو لاش بے ہتھ. 36 کلاکن بعد بڈی ویل 12 ورن جے میر محمد جو لاش ہتھ کئے ویو. بڈی اگو رکشہ ہوندو تھن سبب 4 نیگر میرواہ کینال میں بڈی ویا. 3 نیگر جا لاش گزر ڈی ملیا ہویا. مٹیاری برساں پلی جانی میں نائچ کھوسا برادری کے بندرن میں تھل جھیڑے جو ایک زخمی پوت. جھیڑے دوران زخمی تھل مبارک ولد حمزو کھوسو سول اسپتال حیدرآباد میں دم ڈئی چڈیو. کھوسا ناج دھرن میں معمولی گال تا تھل جھیڑے میں 5 جنا زخمی تھیا. کنری ویجو فصل کے بھیل تا بن دھرن میں جھیڑو کواڑی لٹھیوں لگنا سبب 5 جنا زخمی. ॻोठ लखनऊ रिंद में फसल जे भेल तां भील बिरादरी ऐं रिंद बिरादरी जे धुरनि में झेड़ो थी पियो। झेड़े दौरान लठियूं ऐं कुआड़ियूं लॻण सां भील बिरादरी जा 5 ॼणा ज़ख़्मी थिया। शहदादपुर खां भिटशाह ताईं सूफ़ीन जो सिंध जे इम्कानी विरांगे ख़िलाफ़ प्यादल मार्च। मांझी फ़क़ीर जी क़यादत में निकतल प्यादल मार्च में सूफ़ीन ऐं शहरनि जो वॾो अंगु शरीक अॻवाननि चयो त सिंध सूफ़ीन ऐं वलियनि जी सरज़मीन आहे। सिंध खे विरिहाइण वारी साज़िश केर बि क़बूल न कंदो। नबी सरोड में बि सिंध जे इम्कानी विरांगे ख़िलाफ़ कॉम्प्रेस अॻवाननि ऐं शहरनि जी रैली अॻवाननि चयो त सिंध जे वहदत ते वार बर्दाश्त न कंदासीं। सिंध हिकु आहे ऐं रहंदी। हैदराबाद में सरकारी अस्पतालनि जे नर्सिंग ऐं पैरामेडिकल स्टाफ पारां अस्पतालनि खे पीपीए शा हवाले करण ख़िलाफ़ रैली। मुज़ाहिरीन सिविल अस्पताल खां प्रेस क्लब हैदराबाद ताईं प्यादल मार्च करे एहतजाज कयो। मुज़ाहिरीन चयो त अस्पतालनि खे पीपीए शा हवाले करण वारो फ़ैसिलो क़बूल न आहे, फ़ैसिलो वापसि वरितो वञे। फैज़गंज में बदमनीअ ख़िलाफ़ शहरनि जो मेराण हाईवे ते धरणो। अकरी थाणे जे हद में चोरनि जा जवाबदार गिरफ़्तार न थियण ख़िलाफ़ करूंडी डिग्री कॉलेज वटि टायर साड़े मेराण हाईवे ते धरणो हयो वियो। मुज़ाहिरीन चयो त घरनि मां थियल चोरी वापसि कराए तालुके में अमन अमान बहाल करायो वञे। घोटकी में ॿारनि जी ख़र्ची घुरण तां मुड़ुस पारां मुबैना तौर कार ऐं इल्ज़ाम हेठि नारीअ खे क़तलु करण जी कोशिश। नारी पीउ समेत हक़ घुरण ते मार कुट करे घरां कढी छॾियो आहे। पटीशन दाख़िल करण तां मुड़ुस कार इल्ज़ाम हेठि क़तलु करणु चाहे थो।
3: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
4: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर। होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर। नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस हालाणी रोड मेहरापुर। राब्ते जे लाइ 03201800003।
5: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिकर छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, ठरी रोड, मेहरापुर। 03003385569।

0: کال لائن تے موجود ہے کال جی طرف لانا سی. السلام علیکم.
1: وعلیکم السلام
0: جی. ادا کہہ رہے ہیں کتھوں پہ گل آئے ہو؟
1: میں آپ کے مولی جاؤں گا گھٹ کوال خان چاہوا
0: جی. ادا چھا پوچھنا چاہیے ڈاکٹر صاحب کا؟
1: ڈاکٹر صاحب کوئی پوچھا تو ساجے جگ میں جو کا سو تھوڑو کمزوری ودی ہوئی ہے بے ساتھی پیو.
0: اچھا عمر گھنی ہے؟
1: عمر 50 سال ہے.
0: اچھا کتھوں پہ گل آئے ہو؟
1: گھٹ کوال خان جاؤں گا.
0: ٹھیک ہے ٹھیک ہے. ریڈیو بدو ہمارے ڈاکٹر صاحب بتائے تھے جی سر.
2: بالکل دیکھ چند سی تو ایک تو جو ہے سو جو بر وقت ٹریٹمنٹ کرائیں تو بہتر ہے چھو جو کھوڑ ساری علامتوں کھوڑ ساری گالیوں ہوں دیوائیں جنہیں کرے جو ہے سو پوچھڑا ہوں دو آئے سو ایک تو دیکھ چند سی تو زیتون جو تیل تمام انتہائی فائدے والا چھو جو زیتون جو ذکر قرآن شریف میں بھی موجود ہے زیتون جو تیل تمام ان لائے اکثیر ہے مالش نہ کرنی رات کے ٹائم میں لگائنو ہے لگائے بٹے رات استعمال کرو ان شاء اللہ تعالیٰ ان سے ہی کافی فرق پہ جاتا ہے لیکن طبیعت ڈسن تمام ضروری ہے چھو جو تھی سکے تو ڈائبٹک پیشنٹ ہوجائے شوگر جو پیشنٹ ہوجائے بلڈ پریشر ودھن ہوجائے یا کو پیرالائسس دے ویندو ہوجائے وہ جے پیشنٹ ساموں ایندو ہے ان کے ڈسی کرے دوا دے سکے تھی ادے کے چوندا سی تا بالکل فی الحال زیتون جو تیل استعمال کریو جے کرے اواں کے فرق نہ پئے تو پتا روبرو دکھا سکو. جی سر
0: ایک بی کال جی طرف لندا سی سوندا کیئر لائن تے. السلام علیکم.
1: وعلیکم السلام.
0: اللہ کیئر پہ گل آیو
1: سائیکو تیری کمبیر ہے خادم حسین سولنگی.
2: خادم حسین سولنگی سر بالکل
0: تمام گھڑو پرانو لسنر آیا سن جو
2: جی سر بھی
0: آیا سر. اچھا صاحب پوچھو چاہیے ڈاکٹر صاحب کا
1: نندڑی دوا تے ما ہت پچی پیو سو ما ہانی دوا تے ما ہانی لا کے بہتر ما سر کی سر بدھایا
2: ماشاءاللہ الحمدللہ خادم بھائی ماشاءاللہ رڑی خوشی تھی اے تو اصے کال بھی کندا ہو نڑی یا اڑا کے پیشنٹ ہوں جی تا موکلیندا بھی ہو یہ ایکڑو ڈاڑی سٹھی گال ہندی ہے کہ کے فون کرے بدھائن سا انکریج مانو تھیندو ہے اگلے بھی جو بیو پیشنٹ ہوندو ہے تا ان تے بھی یہ اثر پوندو ہے تا اسانکھے جو ہے سو یعنی ایکڑو فرق پھلاڑے دا فلانی دوا مانو ورتی تا پوے تو یہ ایکڑا سٹھی ایکڑی ویوز ہوندی ہیں سٹھی گالی ہوندی ہیں یہ ہوں بین جے لائے سٹھو سوچن بین جے لائے سٹھو سوچن ان حوالے سے تو جے کدے اگلے کے ایکڑے کے فرق پیو ہے وہ جے کدے لائیو اچھی بے کے بدائے تو یعنی وہ ان تے بھی اثر ویندو تو اساں کے بھی اتے ہی دکھان گھرجے تو ان سے ایک سٹھی ایکڑی جو ہے سو یا اگلے کے جی اساں چاہندے ہیں انکریج کرن یعنی اگلے کے ہمتھائن تھیندو ہے یہ وڈی مہربانی ادا خادم بھائی
0: تمام بہترین سر کر جان دینے پوزیٹو ویو دینا ہن جی جکا ہن جی پانجی خوشی ہوئی سر جکا دوا وٹھی آئے ان کے فائدہ پیو آئے وہ بدائن چاہے بین کے جی منا بیا بھی انکریج
2: اے انسانیت ہے یہی جکو سو ایکڑی سچائی ہے انسان جی انسان بھی انسان سا تا اگلے کے جکو بھی اساں دسو شفا اللہ تعالی دے ہتھ میں ہے ضروری نہ ہے تے اساں وٹ 100 مریض اچن تا 100 جا 100 ہی ٹھیک تھی ونن ظاہر یہ تو اصا ایک نڑا ڈاکٹر آئیں مہو کتے کتے ڈسو جتے آپریشن کرائن تھا لیکن وہ کہ وری وہ دوبارہ مرض تھی وجے تو یا اتنے ہاسپٹلائز تھن تھا اتے کون تھا بچی سکن تو پر جی اصا وٹ اڑے کے مرضن میں پیشنٹ اچھی وجن تھا الحمد للہ مجھے اصانی کوشش یہ ہوں ان لائے دعاؤں بھی ہوں دوا بھی ڈیندا آئیں تو ان کے فرق پہ جی ویسے ہے پر جی وہ کتے جی کہ کھے نہ بھی تھے تو وہ بھی اللہ تعالیٰ جو ایکڑو جو ہے سو حکم ہے ان کے جو ہے سو قبول کرنا گھرجے. جی سر
0: جی بالکل سر پروگرام ہے صحت کی گال اسان جے اسٹوڈیو میں موجود ہیں ڈاکٹر منظور حسین محمود صاحب اسان جے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا اسان جے لائیو کال جو نمبر ہے 03016196851. ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر سومر تے صبح 10 وگے کھان شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودن پوٹرا پیٹرول پمپ کوٹڑی روڈ میراپور میں مریضن جو علاج کندا ہیں. لائیو کال جو نمبر ایک دفعہ بیئر ریپیٹ کندا ہلنا سے 03016196851 ان تے کال کرے کہیں بھی بیماری بابت جان حاصل کرے سکو تھا. डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में संदनि, जोड़नि, गोॾनि जो सूरु, कुनरग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, निछूं, मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी, कन जो वहणु, कन जो सूरु घटि ॿुधण में अचणु, शुगर, ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज, खंघि, टीबी, मैदे जो सूरु, मैदे जी अल्सर, तिली जो न वधणु, तिली जो वधणु, जिगर, हेपेटाइटिस बी सी, गुर्दनि जो इन्फेक्शन, चेहरे जो रंग सांवरो, चेहरे जी ख़ारिश, फट फुरणियूं, ॿारनि में कद जो न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो कामयाबु इलाज कंदा आहिनि। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थियण जे लाइ नंबर आहे 0301-9196-851। सर, हिकु कॉल जी तरफ़ हलंदासीं। अस्सलामु अलैकुम। अस्सलामु अलैकुम
3: सर, क्या
0: हाल? अलहमदिल्ला, ठीकु ठाक। अदा तव्हां ॿुधायो, केरु पिया ॻाल्हायो, छा पुछणु चाहींदा डॉक्टर साहिब खां?
3: जी अलहमदिल्ला, मां ठीकु आहियां। मां पीर वसण खां ॻाल्हायां थो।
0: जी जी,
3: असांजो मरीज़ आहे हिकिड़ो, हुनखे तिली बि आहे, गोॾनि में सूरु।
0: अच्छा,
3: जी हा, तव्हां एड्रेस ॿुधायो।
0: अदा एड्रेस असां रिपीट कंदा रहूं था, डॉक्टर मंज़ूर हुसैन मेमण साहिब, जेके कोटड़ी रोड जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पेट्रोल पेट्रोल पंप, कोटड़ी रोड मेरापुर में, जेको बिल्कुलु साम्हूं आहे डॉक्टर साहिब जी क्लिनिक आहे।
3: ठीकु आहे,
0: तव्हां रूबरू ॾेखारे वेंदो त वधीक बहितर आहे, बाक़ी डॉक्टर साहिब तव्हांखे ॿुधाए थो। जी सर,
2: जी साईं, बिल्कुलु हिकु दफ़ो ॿीहर पाण जेको आहे सो क्लिनिक जी एड्रेस पंहिंजे दोस्तनि ताईं ॿुधाईंदासीं। क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक, साम्हूं वधण पोटा पेट्रोल पंप, कोटड़ी रोड, ज़रूरु यादि रखंदा, साम्हूं वधण पोटा पेट्रोल पंप, कोटड़ी रोड, मेहरापुर शहर में, जर्मन होम्योपैथिक क्लिनिक, होम्योपैथिक डॉक्टर मंज़ूर हुसैन मेमण। कॉन्टेक्ट नंबर 0301-9196-851। ॾींहं जेके असांजे क्लिनिक ते मौजूदु हूंदा आहिनि, जुमो, छंछरु, आचरु, सूमरु, आंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे, अरबा ऐं खमीस। हिन में टे ॾींहं स्पेशली जेको चेकअप फीस असांजी फ्री रखियलु हूंदी आहे, चेकअप फीस फ्री रखियलु हूंदी आहे, दवाऊं मरीज़ खे वठणियूं हूंदियूं आहिनि। हिकिड़ो असांजो पंहिंजे हिकिड़े सम्झो दिलि सां या हिकिड़े रियायती हिसाब सां हिकिड़ो पैकेज हूंदो आहे, जेको हफ़्ते में टे ॾींहं असां पंहिंजे पेशंट्स खे, हू बि जेको आहे सो को अहिड़ो मसइलो न हूंदो आहे, जेकर ॿियनि ॾींहंनि में को अहिड़ो पेशंट अची वेंदो आहे जेतिरो थी सघंदो आहे त उन्हनि जे लाइ असां कंदा आहियूं, लेकिन टे ॾींहं असांजा चेकअप फीस फ्री हूंदी आहे। हिकिड़ो इदारे जो सिस्टम आहे जंहिंसां असां जेको आहे सो पाण खे हलायूं। वॾी महिरबानी।
0: ॿियो कॉलर लाइन ते मौजूदु आहे, ॾिसंदासीं कहिड़ा आहे कॉलर। अस्सलाम वालेकुम। जी जी, छा पुछणु चाहींदा डॉक्टर साहिब खां? जी जी, हा, कोटड़ी कबीर बिल्कुलु क़रीब आहे मेरापुर ते क्लिनिक ते, तव्हां रूबरू ॾेखारियो त वधीक बहितर थींदो, अदरवाइज़ तव्हांखे ॿुधाए थो डॉक्टर साहिबु, रेडियो ॿुधो। जी जी, ठीकु आहे, ठीकु आहे, रेडियो ॿुधो, तव्हांखे ॿुधाए थो डॉक्टर साहिबु। जी सर,
2: जी साईं, बिल्कुलु, देखे असां बि इहो ई अर्ज़ु कंदासीं त ॾिसो, हिकु त जेको आहे सो कोटड़ी वेझी आहे ऐं नंढिड़ो ॿारु आहे, नंढिड़े ॿार खे ज़ाहिर आहे हुन पहिरियां ॿिए हंधा बि ट्रीटमेंट ज़रूरु करे हूंदी, फ़र्क़ु न पियो आहे त बहितर असांजो ॾसु इहो ई हूंदो आहे त हुनखे रूबरू ॾेखारे वञे। उनजे बावजूदु ॾसु जेको असां ॾींदा आहियूं, ख़ासि करे ख़ारिश जे हवाले सां, हिकु त निम जा पन पाणीअ में काढ़े उन सां विहचणु हिकिड़ो तमामु बहितर, जेको आहे चाहे वॾो हुजे, चाहे नंढो हुजे, चाहे कहिड़े हंधि बि ख़ारिश हुजे, त उनखे निम जे पन जेको आहे सो सां विहजाइणु, उन सां छा थींदो आहे जे निम जा पन जेके आहिनि से जरासीम कश हूंदा आहिनि, उन सां जेके बि बैक्टेरियाज़ वग़ैरह हूंदा आहिनि उहे ख़तमु थी वेंदा आहिनि। इन जे करे नंढिड़े ॿार खे ज़रूरी बहितर इहो आहे त पाणी गरम निम जे पाणीअ में उनखे विझाइजे त बहितर आहे। फ़िलहालु उन सां उनखे वॉश करे सघो था, बक़ाया दवा जे हवाले सां मां ॾसु इहो ई ॾींदुसि, ऐं त बहितर इहो ई आहे त उनखे रूबरू सुभाणे ॾेखारे वञे। महिरबानी।
0: प्रोग्राम आहे सेहत जी ॻाल्हि, ऐं असांजे स्टूडियो में मौजूदु डॉक्टर मंज़ूर हुसैन मेमण साहब। डॉक्टर साहब जो कॉन्टेक्ट नंबर आहे 0301-9196-851। इन ते कॉल करे कें भी वक्त डॉक्टर साहब का कें बीमारी बाबत जान हासिल करे सको था। डॉक्टर साहब हर अरबा खमीस जुमे छंछर आचार सूमर ते सुबह 10 वगे खां शाम 5 वगे तई जर्मन होम्योपैथिक क्लिनिक सामू वधन पोटरा पेट्रोल पंप कोटड़ी रोड मेरापुर में मरीजन जो इलाज कंदा आहिनि। पर वक्त जो एहसास वक्त गुजरंदे देर न लॻंदी। आख़िर में सर अव्हां पंहिंजे लिसनर्स खे कहिड़ो पैगाम ॾियणु चाहींदा?
2: पहिरियां त सभिनी दोस्तनि जी महिरबानी जंहिं असांते यकीन करे अलाजात ते यकीन करे हिकिड़ी असांजे प्रोग्राम शौक़ सां ॿुधंदा आहिनि ऐं कॉल्स कंदा आहिनि, वॾी महिरबानी। ॿिए नंबर ते उन्हनि ॿुधंदड़नि जे लाइ, उन्हनि दोस्तनि जे लाइ, उन्हनि मरीज़नि जे लाइ ऐं उन्हनि नौजवाननि जे लाइ इहो ई पैगाम आहे, तव्हांजा माउ पीउ ज़िंदा आहिनि, तव्हां उन्हनि जो क़दुरु करियो, जेतिरो थी सघे उन जी ख़िदमत करियो, छो जो जन्नत माउ जे पेरनि जे हेठां आहे ऐं उन जी ख़िदमत करण सां ई अव्हांजो जेको आहे सो हिकिड़े हर लिहाज़ सां बहितरी थी सघे थी। ऐं जेके बीमार आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, जेके अस्पतालनि में दाख़िल आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, जेके बे औलाद आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, असांखे ज़रूरु दुआ में यादि रखिजो, वॾी महिरबानी।
0: दुआ आहे त अल्लाह पाक तव्हां सभिनी खे सदा तंदुरुस्त ऐं ख़ुशि रखे। ईंदड़ प्रोग्राम ताईं इजाज़त ॾींदा पंहिंजे मेज़बान एहसान अली सियाल खे। अल्लाह हाफ़िज़।